0: च्याङ बा मेरो टिकटक लाइभमा स्वागत छ है
1: च्या वे टापसिङलाई फेरि मैच्याङले स्वागतै पो गर्यो राम्रो गर्यो सधैँ टिकटक लाइभमा मात्र बासेर हुँदैन मैच्याङ मैले तिम्रो लागि कालो चस्मा ल्याएको छ कालो चस्मा पनि लाउनु पर्छ पिराती पनि लाउनु पर्छ छिटो आऊ मैच्याङ
0: चस्मा त लाउला च्याङ बा पिराती चाहिँ अलिक बिजार गर्नुपर्छ